سل سلام سلی کھتو مدامے گنی بھول سکاستے ہیں گریم بھول پراستے ہیں بلندر مکانے جمین آل جمانے تمید جل تمامے رجوع آلندانے ہری پھول ایدی میرے جائے کرکینے انیکل ترانگ ہے پید ہے پانگ ہے جی جل نواج ہے گنی بھول کھراج ہے निरुक्त स्वरूप है तर मुक्त विभूत है पर भुक्त प्रभा है सुजुगत सुदा है सदैव स्वरूप है अपेदी रूप है सुबह तो पराज है सदा सर्वसाज है सुबह तल सलाम है सदैव काम है निर्बाध स्वरूप है अगाध है अनूप है ओ अंगाध रूपे अनाद स्वरूपे अनंगी नमे त्रिपंगी त्रिकामे त्रिभग त्रिभादे गंजे गादे सुभंग सर्वभागे सो सर्वानुरागे त्रिपुक्त स्वरूप है छेद है छूत है के नरकं प्रनाश है पृथ्वी और प्रवास है।